0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज मंगल है, जलहिज की 30 और जून की 16 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। नायब वज़ीर-ए-आज़म ने इलाकाई अमन इस्तेहकाम के फरोग में शंघाई तआवुन तंजीम के किरदार को सराहा है। चीन ने अमरीका और ईरान के दरमियान तआवुन के फरोग में पाकिस्तान के किरदार की तारीफ की है। पंजाब का आइंदा माली साल का बजट आज सूबाई असम्बली में पेश किया जाएगा। अमरीकी फजाइया का B-52 बम्बार तैयारा कैलिफोर्निया में गिरकर तबाह हो गया, जिसके नतीजे में उसमें सवार 8 अफराद हलाक हो गए हैं। मारूफ लोक गुलकार साईं अख्तर हुसैन की 39वीं बरसी आज मनाई जा रही है। खवातीन के ICC T20 आलमी कप में आज साउथहैम्पटन में 2 मैच खेले जाएंगे। और अब खबरें तफसील के साथ। नायब वज़ीर आज़म इसहाक़ डार ने इलाकाई अमन और इस्तेहकाम के फरोग में शंघाई तआवुन तंजीम के भरपूर किरदार को सराहा है। शंघाई तआवुन तंजीम के 25वें यौम तासीस के मौके पर अपने पैगाम में उन्होंने कहा कि पाकिस्तान तंजीम के मंशूर और मकासद के साथ वाबस्तगी के अपने मजबूत अजायम पर कायम है। उन्होंने कहा कि शंघाई तआवुन तंजीम में मुबसर रुकन से लेकर 2017 में एक फाल मुकम्मल रुकन बनने तक पाकिस्तान का सफर कसीरुल जहती तआवुन से हमारी गैर मुतजलजल वाबस्तगी और खित्ते की सलाहियतों पर हमारे एतमाद का अक्कास है। उन्होंने बैन-उल-अक़वामी कानून के एहतराम और अच्छे हमसायगी ताल्लुकात के फरोग के हवाले से तंजीम के मौकिफ को भी सराहा। उन्होंने कहा कि पाकिस्तान रवां साल सितंबर में शंघाई तआवुन तंजीम की सरबरा कौंसिल के चेयरमैन का ओहदा संभालने और अगले साल होने वाले सरबरा इजलास की मेजबानी का मुंतजर है। उन्होंने कहा कि ये इलाकाई और आलमी सतह पर पाकिस्तान के कायदाना किरदार पर एतमाद का इजहार है। इसहाक़ डार ने कहा है कि 2001 में अपने क़याम के बाद से शंघाई तआवुन तंजीम इलाकाई तआवुन के लिए एक अहम प्लेटफॉर्म के तौर पर सामने आई है। उन्होंने कहा कि तंजीम रुकन ममालिक के दरमियान इलाकाई अमन सलामती इस्तेहकाम इक्तसादी तआवुन और अवामी सतह पर रवाबित के फरोग में अहम किरदार अदा कर रही है। उन्होंने कहा कि शंघाई तआवुन तंजीम का 25वां यौम तासीस तंजीम के बुनियादी नजरियाती तस्वुर और पायदार क़ुव्वत का मजहर है, जो रुकन ममालिक के दरमियान बाहमी एतमाद, मसावात, सकाफती तनवो के एहतराम, मुश्तरका तरक्की और तामीरी रवाबित के जरिए हमारी रहनुमाई जारी रखे हुए है। नायब वज़ीर आज़म इसहाक़ डार ने इस बात पर जोर दिया है कि तजारती और सरमायाकारी ताल्लुकात को मजबूत बनाना पाकिस्तान की खारजा पॉलिसी का एक अहम सुतून है। वो इस्लामाबाद में बैनुल वजारती इजलास की सदारत कर रहे थे, जिसमें पाकिस्तान के अहम शराकत दार ममालिक के साथ दो तरफा इक्तसादी तआवुन में पेशरफ का जायजा लिया गया। इसहाक़ डार ने सरमायाकारी तजावीज और मनसूबों पर अमल दरामद में तेजी लाने की जरूरत पर जोर दिया और कारोबारी रवाबित के लाहे अमल के जरिए तरजीही शोबों में गैर मुल्की सरमायाकारी के मौके तलाश करने की हिदायत की। चीन ने अमरीका और ईरान के दरमियान अमन के फरोग में पाकिस्तान के किरदार को सराहा है। बीजिंग में चीनी वजारत खारजा के तर्जुमान ने पाकिस्तान के सालसी किरदार से मुतालिक एक सवाल के जवाब में कहा कि पाकिस्तान ने अमन के फरोग, कशीदगी के खात्मे और अमरीका ईरान मुजाकरात में सालसी का अहम किरदार अदा करते हुए जिस जिम्मेदारी का मुजाहरा किया वो काबिल तहसीन है। तर्जुमान ने कहा कि चीन सदर शी जिनपिंग के मशरक़ वस्ती में अमन इस्तेहकाम के तहफ्फुज़ और फरोग से मुतालिक 4 निकाती तजावीज के जज्बे को बरकरार रखने के लिए तआवुन जारी रखने का ख्वाहां है। चीन ने खलीजी खित्ते और मशरक़ वस्ती में वसीतर अमन और इस्तेहकाम की बहाली के लिए चीन पाकिस्तान 5 निकाती प्रोग्राम को आगे बढ़ाने के अज़्म का भी इआदा किया। कौमी असम्बली का इजलास आज दिन 11 बजे पार्लियामेंट हाउस इस्लामाबाद में, जबकि सेनेट का इजलास कल दोपहर 12:30 बजे फिर शुरू होगा। ये खबरें आप रेडियो पाकिस्तान से सुन रहे हैं। पंजाब का आइंदा माली साल का बजट आज सूबाई असम्बली में पेश किया जाएगा। सूबाई वजीर खजाना मुज्तबा शुजाउर्रहमान सूबाई काबीना से मंजूरी के बाद बजट पेश करेंगे। उधर बलोचिस्तान के वजीर खजाना मीर शोएब नौशरवानी आइंदा माली साल का बजट कल बलोचिस्तान असम्बली में पेश करेंगे। बलोचिस्तान के गवर्नर ने आइन के आर्टिकल 109A के तहत सूबाई असम्बली का बजट इजलास तलब किया है। آزاد جموں و کشمیر پولیس نے کہا ہے کہ علاقے میں سیکیورٹی کی صورتحال مکمل طور پر قابو میں ہے. آزاد کشمیر پولیس کی شعبہ تعلقات عامہ کی پریس بریفنگ کے مطابق رواں ماہ کی 6 سے 14 تاریخ کے درمیان حالیہ احتجاج کے دوران جھڑپوں میں پولیس اہلکاروں سمیت تقریباً 89 افراد زخمی ہوئے جو سی ایم ایچ اور مقامی اسپتالوں میں زیر علاج ہیں. پولیس کے مطابق مختلف تھانوں میں مجموعی طور پر 81 مقدمات درج کیے گئے اور 425 افراد کو گرفتار کیا گیا. آزاد کشمیر پولیس نے عوام سے اپیل کی ہے کہ وہ پرامن رہیں اور کسی بھی مشکوک سرگرمی یا ہنگامی صورتحال میں فوری طور پر قریبی تھانے یا ہیلپ لائن سے رابطہ کریں. ملک میں کہیں بھی محرم الحرام کا چاند نظر نہیں آیا, لہذا یکم محرم الحرام کل ہوگی. یہ اعلان مرکزی رویت ہلال کمیٹی نے لاہور میں ہونے والے اجلاس کے بعد کیا. یوم عاشور آئندہ جمعہ رواں ماہ کی 26 تاریخ کو ہوگا. جنوبی کیلیفورنیا میں امریکی فضائیہ کا ایک B-52 بمبار طیارہ گر کر تباہ ہونے کے حادثے میں 8 افراد ہلاک ہو گئے ہیں. طیارہ معمول کی تربیتی پرواز پر تھا اور اڑان بھرنے کے فوری بعد گر کر تباہ ہو گیا. شمال غزہ میں اسرائیلی بمباری سے 2 فلسطینی شہید اور متعدد زخمی ہو گئے. طبی ذرائع کے مطابق 11 اکتوبر 2025 کو جنگ بندی کے نفاذ کے بعد سے اب تک اسرائیلی حملوں میں 992 فلسطینی شہید ہو گئے ہیں. عالمی یوم ترسیلات زر آج منایا جا رہا ہے. اس سال اس دن کا موضوع ہے ترسیلات زر کی صلاحیت کو جامع اور پائیدار ترقی کے لیے بروئے کار لانا. موضوع کا مقصد بیرون ملک کام کرنے والے تارکین وطن کی جانب سے بھیجی جانے والی ترسیلات زر کی اہمیت کو اجاگر کرنا ہے, جو غربت میں کمی, دیہی ترقی, مالیاتی شمولیت اور ان کے آبائی ممالک میں طویل مدتی معاشی ترقی کو فروغ دینے میں معاون ثابت ہوتی ہے. معروف لوک گلوکار سائیں اختر حسین کی 39ویں برسی آج منائی جا رہی ہے. وہ 1920 میں امرتسر میں پیدا ہوئے. سائیں اختر حسین ایک لوک گلوکار تھے جو اولیاء کرام کے عرس کی تقریبات میں کافی اور دیگر لوک گیت گانے کے لیے مشہور تھے. انہوں نے فلموں اور ریڈیو پاکستان اور ٹیلی ویژن کے لیے بھی کام کیا. انہیں صدارتی تمغہ حسن کارکردگی سے بھی نوازا گیا تھا. سائیں اختر حسین 1987 میں آج کے روز لاہور میں انتقال کر گئے. خواتین کے ICC T20 عالمی کپ میں آج 2 میچ کھیلے جائیں گے. پہلا میچ ساؤتھ ہیمپٹن میں نیوزی لینڈ اور سری لنکا کے درمیان کھیلا جائے گا. میچ شام 6:30 بجے شروع ہوگا. دوسرا میچ اسی مقام پر انگلینڈ اور آئرلینڈ کے درمیان رات 10:30 بجے کھیلا جائے گا. فٹ بال کے عالمی کپ میں ایران اور نیوزی لینڈ کے درمیان میچ لاس اینجلس اسٹیڈیم میں جاری ہے. اس سے پہلے آج 2 میچ کھیلے گئے. پہلا میچ بیلجیم اور مصر کے درمیان سیٹل میں کھیلا گیا جو 1-1 گول سے برابر رہا, جبکہ دوسرا میچ سعودی عرب اور یوراگوئے کے درمیان میامی میں کھیلا گیا. یہ میچ بھی 1-1 گول سے برابر رہا. محکمہ موسمیات کی پیش گوئی کے مطابق اگلے 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک رہنے کا امکان ہے. تاہم بالائی خیبر پختونخوا, کشمیر اور اس سے ملحقہ پہاڑی علاقوں میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش متوقع ہے. آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت, اسلام آباد 24 ڈگری سینٹی گریڈ, لاہور 28, کراچی 30, پشاور 32, کوئٹہ 22, گلگت 18, مری 14 اور مظفرآباد 19 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں و کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق جموں, لہ, شوپیاں, بارہ مولہ اور سری نگر میں مطلع جزوی طور پر ابر آلود رہنے, تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے, جبکہ پلوامہ اور اننت ناگ میں مطلع جزوی طور پر ابر آلود رہے گا. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر, اننت ناگ اور بارہ مولہ میں 15 ڈگری سینٹی گریڈ, جموں 27, لہ 3, جبکہ پلوامہ اور شوپیاں میں 14 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. اور اب آخر میں اہم خبروں کا خلاصہ ایک بار پھر. نائب وزیر اعظم نے علاقائی امن و استحکام کے فروغ میں شنگھائی تعاون تنظیم کے کردار کو سراہا ہے. چین نے امریکہ اور ایران کے درمیان تعاون کے فروغ میں پاکستان کے کردار کی تعریف کی ہے. پنجاب کا آئندہ مالی سال کا بجٹ آج صوبائی اسمبلی میں پیش کیا جائے گا. خواتین کے آئی سی سی ٹی ٹوینٹی عالمی کپ میں آج ساؤتھ ہیمپٹن میں دو میچ کھیلے جائیں گے۔ اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every one hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: اضروریہ کی سرکاری نرخوں پر دستیابی کو یقینی بنانے اور منصفانہ مارکیٹ نظام کے فروغ کے لیے پنجاب سہولت بازار اتھارٹی ہر وقت کوشاں رہتی ہے۔ اس کے دائرہ کار کو بڑھانے کے لیے مالی سال 2025-26 میں 10 ارب روپے مختص کیے گئے تھے۔ یہ اتھارٹی سہولت آن دا گو کے تحت ضروری اشیاء، خورد و نوش اور دیگر بنیادی اشیاء شہریوں کی دہلیز تک بلا معاوضہ پہنچانے میں مدد کرتی ہے، جبکہ آئندہ مالی سال میں اس اتھارٹی کے لیے 19 ارب 34 کروڑ روپے تجویز کیے گئے ہیں۔ علاوہ ازیں پنجاب بھر میں صنعت زار کی اپ گریڈیشن کے لیے 1 ارب 43 کروڑ روپے رکھے گئے ہیں۔ اس منصوبے کے تحت 5 صنعت زار تعمیر ہو چکے ہیں، جبکہ مزید 5 کی تعمیر پر عمل درآمد جاری ہے۔ جناب اسپیکر، پنجاب ہیومن کیپیٹل انویسٹمنٹ پروجیکٹ کے ذریعے 41 ارب روپے کی لاگت سے 15 لاکھ سے زائد افراد کو بہتر صحت، تعلیم اور سماجی تحفظ کی سہولیات فراہم کی گئی ہیں۔ جناب اسپیکر، وزیر اعلیٰ پنجاب محترمہ مریم نواز شریف کا ویژن ہے کہ خواتین کی ترقی کا مطلب صرف معاشی خود مختاری نہیں بلکہ ایک پورے قبیلے کی ترقی ہے۔ جب خواتین کو تعلیم، صحت، روزگار اور فیصلہ سازی میں یکساں مواقع ملتے ہیں تو پورا گھر، پورا معاشرہ، پورا صوبہ ترقی کی راہ پر گامزن ہوتا ہے۔ اگلے مالی سال میں خواتین کی فلاح اور ترقی کے لیے مجموعی حکومتی اخراجات کا حجم 80 ارب روپے ہوگا۔ 1 ارب روپے کی لاگت سے پنجاب بھر میں خواتین کو بااختیار اور باروزگار بنانے کے لیے IT ٹریننگ دی جائے گی، جس سے 2400 خواتین مستفید ہوں گی۔ اس مقصد کے لیے اگلے مالی سال میں 15 کروڑ روپے تجویز کیے گئے ہیں۔ قانونی شعبے میں خواتین کی مؤثر شمولیت کو فروغ دینے اور انہیں بہتر پیشہ ورانہ سہولیات کی فراہمی کے لیے پنجاب بھر میں 1.4 بلین روپے کی لاگت سے لیڈی بار رومز کی تعمیر کا آغاز کیا گیا۔ یہ اقدامات خواتین وکلا کے لیے محفوظ اور باوقار اور سازگار پیشہ ورانہ ماحول کی فراہمی کی جانب اہم پیش رفت ہے۔ منصوبے کی تکمیل کے لیے مالی سال 2026-27 میں 332 ملین روپے مختص کیے جا رہے ہیں۔ اس سے تقریباً 2 لاکھ افراد کے مستفید ہونے کی توقع ہے۔ اسکل انہانسمنٹ تھرو ہوم ریچ پروگرام کے تحت 97 کروڑ 50 لاکھ روپے کی لاگت سے خواتین اور نوجوانوں کو موجودہ روزگار کے تقاضوں کے مطابق فنی اور پیشہ ورانہ تربیت فراہم کی گئی، جس سے اب تک 5,365 افراد مستفید ہو چکے ہیں۔ وومن ڈیولپمنٹ ڈپارٹمنٹ کے زیر نگرانی 1 ارب روپے کی لاگت سے ڈے کیئر سینٹرز کا قیام عمل میں لایا گیا، جس سے اب تک 27,252 خواتین مستفید ہوئیں۔ اس تسلسل میں خواتین کی معاشی خود مختاری اور بااختیار بنانے کے لیے وومن امپاورمنٹ تھرو کمیونیکیشن اینڈ انٹرپرائز پروگرام اور پنجاب وومن امپاورمنٹ پروگرام کے تحت 2 ارب 35 کروڑ روپے آئندہ مالی سال کے لیے مختص کیے گئے ہیں۔ لائف اسٹاک ایسٹ ٹرانسفر ٹو رورل وومن ان ساؤتھ پنجاب پروگرام کے تحت 2 ارب روپے کی لاگت سے 4,385 دیہی خواتین کو لائف اسٹاک اثاثے فراہم کیے گئے، تاکہ انہیں معاشی خود مختاری اور پائیدار ذریعہ معاش میسر ہو سکے۔ اس منصوبے کے لیے اگلے مالی سال 2026-27 میں 1 ارب روپے کی رقم مختص کی گئی ہے۔ ڈی جی خان میں وومن یونیورسٹی بھی قائم کی جا رہی ہے، جس کی لاگت کا تخمینہ تقریباً 55 کروڑ روپیہ ہے۔ جناب اسپیکر، ہمیں وزیر اعلیٰ مریم نواز شریف کا دل کی گہرائیوں سے شکر گزار ہونا چاہیے، جنہوں نے امن و امان کے قیام اور جرائم کے خاتمے کے لیے مؤثر اور فیصلہ کن اقدامات کرنے کا عزم کیا. جدید ٹیکنالوجی اور قانون نافذ کرنے والے اداروں کی مربوط کاروائیوں کے ذریعے ریاستی ریٹ کو مضبوط بنایا. یہ کاوش محفوظ پنجاب کے ویژن پر عمل درآمد کا عملی ثبوت ہے. امن و امان کے قیام کے لیے پولیس اور متعلقہ اداروں کے لیے مالی سال 2026-27 میں 252 ارب روپے کی خطیر رقم مختص کی گئی ہے. اسی مقصد کے لیے سمارٹ سیف سٹیز سی ایم تحصیل پروجیکٹ اور ریجنل ڈیٹا سینٹرز اور پی پی آئی سی کے ریجنل ڈیٹا سینٹرز کے قیام کے ذریعے پنجاب میں جدید ڈیجیٹل سیکیورٹی اور نگرانی کے نظام کو مزید وسعت دی جا رہی ہے. 47.1 ارب روپے کی مجموعی لاگت سے جاری ان منصوبوں کے تحت جدید کیمروں, کمانڈ اینڈ کنٹرول سسٹم اور ڈیٹا انالیٹکس اور ہنگامی رد عمل کے مربوط نظام کو فروغ دیا جا رہا ہے تاکہ جرائم کی روک تھام, عوام کے جان و مال کے تحفظ, قانون نافذ کرنے والے اداروں کی استعداد کار میں اضافہ کیا جا سکے. ان اقدامات سے پنجاب کے 19 اضلاع, بڑی تحصیلوں اور بالآخر پورے صوبے کے تقریباً پوری آبادی مستفید ہو رہی ہے. پنجاب حکومت نے امن عامہ اور داخلی سلامتی کے شعبے میں ایک جامع ٹیکنالوجی پر مبنی ڈیٹا ڈریون پیکج کے تحت سی ٹی ڈی کے آپریشنل استعداد بڑھانے کے لیے بختر بند گاڑیاں, جدید نگرانی کے آلات, اینٹی ڈرون سسٹم, اے آئی بیسڈ پریڈکٹیو انالیٹکس, جدید اسلحہ اور حفاظتی سامان مہیا کیا ہے. دہشت گردی اور ریاست مخالف بیانیے کے تدارک کے لیے کاؤنٹر نیریٹو کوگنیٹو سیکیورٹی ونگ بھی تشکیل دیا جا رہا ہے, جبکہ سی ٹی ڈی کے مواصلاتی نظام کی بہتری کے لیے وسائل فراہم کیے گئے. پولیس فورس کو مضبوط بنانے کے لیے 20 جدید بختر بند محافظ گاڑیوں کے لیے فنڈ فراہم کیے گئے. شفاف پولیسنگ کے فروغ کے لیے تمام تھانوں, پولیس چوکیوں اور پنجاب ہائی وے پٹرول میں پینک بٹن, باڈی کیمرے اور ڈیجیٹل ایڈ ریکارڈنگ ڈیوائسنگ سسٹم بھی نصب کیے جائیں گے, جبکہ ٹریفک پولیس کو 6000 باڈی کیمرے فراہم کرنے کی تجویز ہے. اسی طرح اسپیشل برانچ اور دیگر سیکیورٹی اداروں کے لیے جدید ڈرونز, جیمرز, جی ایس ایم لوکیٹر, نائٹ ویژن گوگلز اور تھرمل امیجنگ سسٹم بھی فراہم کیے گئے ہیں. مزید برآں کاؤنٹر نارکوٹکس اور کرائم کنٹرول ڈپارٹمنٹ فورس کے اسلحہ, ایمونیشن, یونیفارم, پولیس گاڑیوں کی بحالی اور اپ گریڈیشن کے لیے خطیر وسائل فراہم کیے گئے ہیں, جس سے ایک محفوظ, جدید, مؤثر اور ٹیکنالوجی سے لیس پنجاب کی بنیاد مضبوط ہوگی. اسی طرح 2 ارب 20 کروڑ روپے کی لاگت سے کچا کے علاقے میں پولیس پوسٹ, پولیس اسٹیشنز اور پولیس پکٹس کی تعمیر کی تجویز بھی اس بجٹ میں شامل ہے. 14 ارب 21 لاکھ روپے کی لاگت سے کرائم سین یونٹس کا 28 اضلاع میں قیام عمل میں لایا جا رہا ہے. یہ یونٹس جرائم کے شواہد کی سائنسی حصول, پیکنگ, تحفظ, ذخیرہ اور منتقلی کو بین الاقوامی معیار کے مطابق یقینی بنائیں گے. جناب اسپیکر, نوجوان کسی بھی قوم کا قیمتی سرمایہ اور روشن مستقبل ہوتے ہیں. اسی تناظر میں وزیر اعلیٰ محترمہ مریم نواز شریف نے مالی سال 2026-27 کو یوتھ ایئر قرار دیا ہے. اس مقصد کے لیے हुकूमत पंजाब 100 अरब रुपए की लागत से जनरेशन पंजाब मंसूबे का मुतारिफ करवाने जा रही है, जिससे नौजवानों को बाख्तियार बनाने, इनकी सलाहियतों को निखारने और इन्हें रोजगार, कारोबार और जदीद महारतों के मौके फराहम करने में मदद मिलेगी। जनरेशन पंजाब का मंसूबा अपनी नौयत का मुनफरिद और तारीख का पहला नौजवानों के लिए जामे पैकेज होगा, जिसके तहत मुतअद्दिद मंसूबों पर अमल दरामद किया जाएगा। पाकिस्तान की तरक्की का सफर इस वक्त तक मुमकिन नहीं हो सकता जब तक नौजवानों को तालीम, हुनर और रोजगार के बेहतर मौके फराहम ना किए जाए। माली साल 2025-26 में 9 अरब 53 करोड़ रुपए की मजमूई लागत से 42 पुरानी खेलों की तनसीबात की बहाली, अपग्रेडेशन की गई। 25 खेलता पंजाब मंसूबों के तहत जदीद कसीरुल मकासद खेलों की सहूलियात कायम की गई, जबकि चकवाल बहावलपुर एथलेट में 2 एथलेटिक ट्रैक्स भी तामीर किए गए। खेलों और अमूर नौजवान नान के शोबे में 50 अरब रुपए की लागत से सबसे नुमाया इकदाम के तौर पर मरियम नवाज स्पोर्ट सिटी लाहौर तजवीज किया जा रहा है। अलावा जी पंजाब भर में खेलों के फरोग, खेलों के बुनियादी ढांचे की बेहतरी और अपग्रेडेशन के लिए 6 अरब 60 करोड़ रुपए की लागत से मुख्तलिफ खेलों की सहूलियात और इंफ्रास्ट्रक्चर को बेहतर बनाने की तजवीज है। सकाफत, जनाबे स्पीकर, सकाफत किसी कौम की शनाख्त, तारीख और रवायात की अकास होती है। इसी के पेश नज़र हुकूमत पंजाब इस शोबे पर खसूसी तवज्जो मरकूज है। यहाँ पर मैं ये बताना भी मुनासिब समझूंगा कि रवा माली साल में हुकूमत पंजाब ने फनकारों की माली इमदाद में 100% इजाफा किया। इसी के साथ साथ सकाफत के शोबे में आइंदा माली साल में मुतअद्दिद मंसूबे मुतारिफ करवाए जाएंगे, जिनमें अलहमरा इंस्टीट्यूट ऑफ परफॉर्मिंग एंड विजुअल आर्ट्स एकेडमी, मॉडर्नाइजेशन ऑफ मिसिंग फैसिलिटीज ऑफ पिलाक, अलहमरा आर्ट्स काउंसिल, थिएटर रिवाइवल, अलहमरा आर्ट काउंसिल की जेर निगरानी निजी शोबे की शराकत दारी से थिएटर रिवाइवल प्रोग्राम भी शामिल है। जनाब स्पीकर, पंजाब में फिल्म और ड्रामा की सनत की बहाली के लिए अपनी नौयत की पहली कानून साजी पंजाब फिल्म सिटी अथॉरिटी एक्ट की शक्ल में मंजूर की गई। 50 एकड़ पर 55 अरब रुपए की लागत से फिल्म सिटी बन रहा है, जहां स्टूडियोज, साउंड स्टेचर्स, वीएफएक्स, पोस्ट प्रोडक्शन लैब समेत आलमी मियार की तमाम जदीद सहूलियात मुयसर होगी। पाकिस्तान का पहला फिल्म स्कूल भी कायम किया जा रहा है। ये अमल न सिर्फ पंजाब की माजी की फिल्मी रिवायात को जिंदा करेगा, बल्कि दुनिया में पाकिस्तान के इमेज को उजागर करने के अलावा मुआशरे में मुस्बत सोच और इल्म और अदब के फरोग में मदद करेगा। इससे पाकिस्तान की सियाहत के शोबे को फायदा होगा। जनाब स्पीकर, जदीद और मौसर ट्रांसपोर्ट निज़ाम मुआशी तरक्की, शहरी रवाबत और अवामी सहूलत के फरोग में बुनियादी किरदार अदा करता है। इस मकसद के पेश नज़र हुकूमत पंजाब ने 143 अरब रुपए की मजमूई लागत से फैसलाबाद गुजरांवाला में मास ट्रांजिट सिस्टम की तामीर का आगाज किया है। इन मंसूबों को जारी रखते हुए अगले माली साल में 26 अरब 60 करोड़ की रकम मुख्तस की गई है। इसके अलावा 94 अरब रुपए की लागत से 1100 माहौल दोस्त इलेक्ट्रिक बसों की खरीद अमल में लाने का मंसूबा जारी है, जिसके तहत पंजाब के 9 डिवीजन में जदीद कम लागत और माहौल दोस्त पब्लिक ट्रांसपोर्ट निजाम को फरोग दिया गया है। और जनाब स्पीकर, मैं यहाँ बताना चाहूंगा कि वो जो ग्रीन बसेस हैं, इलेक्ट्रिक बसेस हैं, वो ये हमारे जितने दोस्त हैं इनके हलकों में भी वो बसें चल रही हैं, इनके शहरों में, इनके हलकों में भी चल रही हैं। इस मंसूबे के तहत 400 से ज्यादा माहौल दोस्त गाड़ियां सड़कों पर रवा दवा हैं, जबकि मजीद 700 बसें मुस्तकबिल करीब में सड़कों पर दौड़ती नजर आएंगी। 18 अरब 90 करोड़ रुपए की लागत से इलेक्ट्रिक बसों के लिए अर्बन बस डिपोज के क्याम का मंसूबा भी शुरू किया गया है। आइंदा माली साल में 168 अरब रुपए की लागत से 2000 माहौल दोस्त इलेक्ट्रिक बसों की फरामी का प्रोग्राम मुतारिफ कराया जा रहा है। इस मंसूबे के तहत पंजाब के तमाम तहसील हेडक्वार्टर्स तक माहौल दोस्त इलेक्ट्रिक बस सर्विस को वसत दी जाएगी। इसके साथ साथ 164 अरब रुपए की लागत से पंजाब में रीजनल हेडक्वार्टर और तहसील सतह पर बस डिपोज की तामीर के लिए 21 मंसूबे मुतारिफ कराए जा रहे हैं। सूबे में अवाम को महफूज, म्यारी, सस्ती सफरी सहूलियात की फरामी और पब्लिक ट्रांसपोर्ट के निजाम को मजीद मुसर बनाने के लिए 2025-26 के दौरान पंजाब मास ट्रांसिट अथॉरिटी और पंजाब ट्रांसपोर्ट कंपनी को मेट्रो बस, फीडर बसेस, ऑरेंज लाइन, मेट्रो ट्रेन, इलेक्ट्रिक बसेस, स्पीडो बसेस सर्विस और दीगर मंसूबों के लिए मजमूई तौर पर 37 अरब 55 करोड़ रुपए की सब्सिडी फराहम की गई। तेज रफ्तार और जदीद रेल राबतों के फरोग के लिए जामे लायामल मुरतब किया जा रहा है। रीजनल रेलवे ट्रैक की बहाली के लिए 1515 किलोमीटर तवील 8 इलाकाई रेलवे ट्रैक्स की बहाली के मंसूबे के लिए 10 अरब रुपए तजवीज किए गए हैं। जनाब स्पीकर, सियाहत और मुकामी मईशत के फरोग के लिए सीएम मैग्निफिसेंट पंजाब टूरिज्म इंटर्नशिप प्रोग्राम के तहत 1000 नौजवानों को तरबियत फराहम की गई, जबकि 1 अरब रुपए की लागत से चकवाल, राजनपुर, कसूर और मरी के सियाहती मकामात को अपग्रेड किया गया। अलावा अजी 8 अरब 71 करोड़ रुपए की लागत से छांगा मांगा और चश्मा में सियाहती तरक्याती मंसूबे जारी हैं, जिन पर रवा माली साल 5 अरब 55 करोड़ रुपए खर्च किए गए। ये जनाब स्पीकर, ये महकमा सियाहत आसारे कदीमा अजायब घर पंजाब का एक जामे डाटा और टेक्नोलॉजी पर मबनी तरक्याती प्रोग्राम भी जारी है, जिसके तहत माली साल 2025-26 में 91 तरक्याती मंसूबों पर काम किया गया। हुकूमत पंजाब ने सियाहत के फरोग, विरसे के तहफ्फुज़ और जदीद इंफ्रास्ट्रक्चर की तामीर पर अरबों रुपए की सरमायाकारी की, जिसमें ई बिज लाइसेंसिंग, डिजिटल टूरिज्म ऐप पोर्टल और 172 سیاحتی مقامات کی ڈیجیٹل میپنگ، پنجاب ٹوریزم فورس، سیاحتی انٹرنشپ پروگرام، واٹر سپورٹس، پیرا گلائیڈنگ، چیئر لفٹ اور کیبل کار کے منصوبے شامل ہیں۔ ساتھ ہی لاہور میوزیم کے نئے بلاک، ٹیکسلا، روہتاس فورٹ، ہڑپا ہرن منار، دراور فورٹ اور متعدد تاریخی قلعوں، مزارات، عجائب گھروں اور ورثہ جاتی مقامات کی بحالی و اپ گریڈیشن پر خصوصی توجہ دی گئی ہے، جبکہ 4 ارب روپے کی لاگت سے ٹیکسلا کے مقام پر ہیریٹیج سائٹ کی تزئین و آرائش اور اپ گریڈیشن کا منصوبہ جاری ہے۔ نوجوانوں کو سیاحت کے شعبے سے جوڑنے کے لیے 1000 نوجوانوں پر مشتمل انٹرنشپ پروگرام کامیابی سے مکمل کیا گیا، جبکہ جدید آئی ٹی نظام، بزنس ڈیولپمنٹ یونٹ، ریجنل دفاتر اور پروجیکٹ مینجمنٹ یونٹس کے قیام سے ادارہ جاتی استعداد میں نمایاں اضافہ ہوا۔ یہ اقدامات پنجاب کو ایک جدید پائیدار ثقافتی ورثے سے جڑی ہوئی اور عالمی معیار کی سیاحتی معیشت میں تبدیل کرنے کی سمت ایک اہم پیش رفت ہے۔ وزیر اعلیٰ مریم نواز کی اکنامک ٹرانسفارمیشن ویژن کے تحت اگلے 3 سال میں مجموعی طور پر 471 ارب روپے کی سرمایہ کاری متوقع ہے، جس میں سرکاری شعبے کی سرمایہ کاری 171 ارب اور پرائیویٹ سیکٹر کی جانب سے 300 ارب متوقع ہیں۔ اسی تسلسل میں آئندہ مالی سال میں سیاحت کو ایک مضبوط معاشی شعبے کے طور پر فروغ دینے کے لیے 31 ارب روپے کی لاگت سے لاہور ہیریٹیج پروجیکٹ شروع کیا جا رہا ہے، جبکہ 42 ارب روپے کی لاگت سے نارتھ پوٹوہار ایکو ٹوریزم اور 20 ارب روپے کی لاگت سے ریلیجیس ٹریل پنجاب منصوبہ بھی اس بجٹ کا حصہ ہیں۔ ان منصوبوں سے روزگار کے نئے مواقع، مقامی معیشت کی مضبوطی اور سرمایہ کاری میں اضافہ ہوگا۔ اسی طرح 8 ارب روپے کی لاگت سے ورلڈ سٹی آف راولپنڈی پروجیکٹ، 5 ارب 60 کروڑ روپے کی لاگت سے لاہور میوزیم کے نئے بلاک کی تعمیر اور 12 ارب روپے کی لاگت سے سی ایم لاہور اتھارٹی فار ہیریٹیج ریوائیول فیز 2 شروع کیا جائے گا۔ جس سے سیاحت، ثقافتی ورثے کے تحفظ اور مقامی معاشی سرگرمیوں کو فروغ حاصل ہوگا۔ سیاحت کے شعبے کو پنجاب کی معیشت میں ایک نئی ترقیاتی قوت کے طور پر فروغ دینے کے لیے حکومت ایک جامع ڈیسٹینیشن اکانومی انیشیٹو متعارف کروا رہی ہے۔ اس مقصد کے لیے 171 ارب روپے کی لاگت سے پنجاب میں 8 سیاحتی سرکٹس قائم کیے جائیں گے، جن میں لاہور ہیریٹیج، مذہبی سیاحت، شمالی و پوٹوہار، سالٹ رینج، چولستان، جنوبی پنجاب، ہڑپا اور دیہی سیاحت کے سرکٹس شامل ہیں۔ ان منصوبوں سے سالانہ 450 ارب روپے تک معاشی سرگرمی پیدا ہوگی۔ 18 سے 30 ملین سیاحوں کی آمد متوقع ہے۔ یہ اقدامات نہ صرف پنجاب کے تاریخی، ثقافتی اور مذہبی ورثے کو عالمی سطح پر اجاگر کریں گے، بلکہ روزگار، کاروبار اور مقامی معیشت کے فروغ میں بھی کلیدی کردار ادا کریں گے۔ جناب سپیکر، منصوبہ بندی، شفافیت اور سماجی تحفظ کے نظام کو مزید مؤثر بنانے کے لیے 1 ارب 46 کروڑ روپے کی لاگت سے ون میپ ایٹ پنجاب کی تعمیر و ترقی بھی اسی بجٹ کا حصہ ہے۔ इस मंसूबे के तहत एक जामे जीआईएस पर मबनी डिजिटल प्लेटफॉर्म तश्कील दिया जाएगा, जिस पर जारी और मुजवजा तरक्याती मंसूबे, एनओसी, परमिट सिस्टम, यूटिलिटी नेटवर्क और दीगर अहम मालूमात को यकजा किया जाएगा। मजीद बरां 26 अरब 44 करोड़ रुपए की लागत से पंजाब अर्बन लैंड सिस्टम इन्हेंसमेंट प्रोग्राम के जरिए जमीनों के रिकॉर्ड, अराजी के इंतजाम और अवामी खिदमात को खिदमात की डिजिटाइजेशन को फरोग दिया जा रहा है। 2 अरब रुपए की लागत से पंजाब में आर्टिफिशियल इंटेलिजेंस के इंफ्रास्ट्रक्चर की तरक्की की तजवीज भी इस बजट में शामिल है। आईटी के शोबे में हुकूमत चीफ मिनिस्टर आईटी इंटर्नशिप प्रोग्राम 8 अरब 82 करोड़ रुपए की लागत से मुतारिफ करवाएगी, जिसके तहत आइंदा 4 वर्षों में 30,000 आईटी ग्रेजुएट्स को इंटर्नशिप के मौके फराहम किए जाएंगे। इसके अलावा माली साल में 34 अरब 16 करोड़ की मजमूई लागत से मियां नवाज शरीफ इंजीनियरिंग एंड टेक्नोलॉजी यूनिवर्सिटी कसूर जीपीयू बेस्ड क्लाउड इंफ्रास्ट्रक्चर, फिक्स्ड ब्रॉडबैंड कवरेज, एडवांस्ड बूट कैंप एंड फ्रीलांसिंग ट्रेनिंग, सिटीजन फैसिलिटेशन एंड सर्विस सेंटर्स प्रोग्राम के क्याम की तजवीज आइंदा माली साल के बजट का हिस्सा है। इन इकदामात से 5 लाख नए फिक्स्ड ब्रॉडबैंड सार्फीन और 10,000 अफराद 2500 एग्जेक्टिव और सनदी शोबे से वाबस्ता पेशावर अफराद फायदा उठाएंगे। जनाबे स्पीकर, किसान से मजदूर तक, तालिब इल्म से उस्ताद तक, सनतकार से ताजर तक, माओ बहनों बेटियों से लेके नौजवानों तक, शहरों से देहात तक, सबकी आरजुओं उम्मीदों तकाजों से मिलकर ये बजट बना है, जो आने वाली नस्लों के रोशन मुस्तकबिल की बुनियाद होगा, जिसका हर सफा अवाम से किए गए वादों की तकमील का महज बयान नहीं है, बल्कि मुस्तकबिल के मंसूबों का इनकलाबी प्लान भी है। अल्लाह ताला के फजल करम से अवाम के एतमाद और इस मुअज़्ज़ज़ अवाम की रहनुमाई से खिदमत का यह सफर मजीद तेज होगा। वज़ीरे आला मरियम नवाज शरीफ की क़यादत में पंजाब एक ऐसी रोशन मिसाल बनेगा जहां किसी भी सिम से उभरेगी ना तीरगी कोई, किसी भी सिमत से उभरेगी ना तीरगी कोई, हयात और मौत में पैम ना कशमकश कोई, हयात और मौत में पैम ना कशमकश कोई, पनाह सबको मिलेगी, पनाह सबको मिलेगी हिसारे शहर में, अब गली गली में मोहब्बत की बोलियां होंगी, गली गली में मोहब्बत की बोलियां होंगी, हर एक मोड़ पे चाहत के मोर्चे होंगे, हर एक मोड़ पे चाहत के मोर्चे होंगे। हर एक मोड़ पे चाहत के मोर्चे होंगे, मिठास शहद की होगी हर एक की सोबत में। इंशाल्लाह पंजाब जिंदाबाद, पाकिस्तान जिंदाबाद, मियां नवाज शरीफ जिंदाबाद, مریم نواز شریف زندہ باد
1: جی جی آرڈر ان دا ہاؤس آرڈر ان دا ہاؤس آرڈر ان دا ہاؤس رانا صاحب اپنی نشستوں پر